Thank you.

Thank you.

como se ha expresado en

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

नमस्कार। मेरा नाम सात बजे को समाचार में आपको फैलाई स्वागत मोहन कुमार। समाचार का मुख्य मुख्य शीर्षक पाठक बांसकोली बहुमुखी कैंपस को निर्वाचन कार्यक्रम और काल का लागि स्थगित। बांसकोली बहुमुखी कैंपस को 17 वार्षिक सार्वजनिक सभा तथा 7 चुनावी सभा उद्घाटन। 52 पदक सहित बांसकोली राष्ट्रपति प्रणित सिंह को जिला चैंपियन। वर्गी का 10 विद्यार्थी 4 जीते। लुम्बिनी मंत्रालय संख्या घटाइने। कार्यान्वयनमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन। प्रतिनिधि सभाको हिजो स्थगित बैठक आज उपस्थित। बर्दियाको बांसकोली बहुमुखी क्याम्पसको सञ्चालक समिति निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। बांसकोली नगरपालिका 5 बर्दिया स्थित क्याम्पसको 2083 4 गते हुने तय गरेको सञ्चालक समिति निर्वाचन शासन सभामा जनपूरक संख्यामा पुगेपछि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। क्याम्पसको विधान 2082 परिच्छेद 5 दफा 17 अनुसार 2083 देखि 2086 सम्मको 3 वर्ष कार्यकालका लागि अध्यक्ष 1 महिला सदस्य 1 र खुल्ला सदस्य 11 गरी 13 पदका लागि निर्वाचन कार्यक्रम 2083 वैशाख 30 गते प्रकाशित गरिएको थियो। अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिका सदस्य गोविन्द प्रसाद शर्मा जानकारी दिनुभएको छ। बर्दियाको बांसकोली स्थित बांसकोली बहुमुखी क्याम्पसको 17 वार्षिक छात्र सभा तथा 7 चुनावी सभाको उद्घाटन गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष भवन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संविधान सभा तथा प्रमुख अतिथि संविधान सभा सदस्य तथा प्रमुख अतिथि श्याम प्रसाद चौधरीले दीप प्रज्वलन गरी एक कार्यक्रमका बीच उद्घाटन

संस्कृति सिभी समाजसेवी तथा राजनीतिक दलहरू पुगेर पहिला जुटेर लागि पर्ने बताउनुभयो। उहाँले संघ प्रदेश र स्थानीय सरकारले भौतिक निर्माणमा मात्र नभई शैक्षिक सुधारको लागि अनुदान उपलब्ध गराउनु पर्ने आग्रह गर्नुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष विश्व सुवेदी, नेपाली काँग्रेसका नगर सचिव एक नारायण अधिकारी,

सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्दै क्याम्पस सञ्चालनमा थपिएको चुनौती समाधान गर्न दरभन्दा माथि उठेर सरकार कार्य आवश्यक रहेको बताउनुभयो। वक्ताहरूले आगामी नेतृत्व शैक्षिक क्षेत्र बुझेको योगदान दिन सक्ने र सबैलाई समेटेर अघि बढ्न सक्ने सक्षम व्यक्तित्वको हातमा जानुपर्ने सुझाव दिनुभयो। उहाँले चुनाव भन्दा सर्वसहमति रूपमा अगाडि बढ्नुपर्ने पनि बताउनु भएको छ। त्यसको लागि आफ्नो सबैजना साथ सहयोग दिन तयार रहेको बताउनुभयो। त्यसै गरी क्याम्पस सञ्चालक समितिका पूर्व कार्यपाल सदस्य पूर्ण प्रसाद आचार्य अनि वर्तमान क्याम्पस समितिका अध्यक्ष सबिन कुमार थापाले आफ्नो कार्यकालको अनुभव र योगदान बारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष पवन कुमार थालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको पृष्ठभूमि बारे जानकारी गराउँदै आफ्नो कार्यकालमा भएको शैक्षिक भौतिक तथा आर्थिक अवस्था सहित आगामी कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। उहाँका अनुसार हालसम्म क्याम्पसमा

संस्कारक विद्यार्थीहरू विभिन्न साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गर्नुभएको थियो। सत्रौं बर्दिया जिल्ला स्तरीय राष्ट्रपति रणिङ सिल प्रतियोगितामा पाँचखोरी नगरपालिका जिल्ला प्रथम बनेको छ। पाँचखोरीले 27, 16, 16 रजत र 9 काँस्य सहित कुल 52 पदक जित्ने उपाधि हात पारेको हो। 18, 16, 20 रजत र 15 काँस्य पदक सहित ठाकुर बाबा नगरपालिका दोस्रो तथा 10, 16, 12 रजत र 18 काँस्य सहित राजापुर नगरपालिका तेस्रो भएको छ। बाँसखोरीले टेक्वान्डोमा 12 कराटेमा 16 उसमा 6 एथलेटिक्समा एथलेटिक्स 7 भलिबल र कबड्डीमा समान 1-1 स्वर्ण पदक जितेको नगर खेलकुद विकास समितिका अध्यक्ष नयन बहादुर खत्रीले जानकारी दिनुभयो। पाँचखोरी दोस्रो पटक जिल्ला स्तरीय राष्ट्रपति रणिङ सिलमा प्रथम बनेको हो। यसअघि 15 संस्करणमा पनि पाँचखोरीले उपाधि जितेको थियो। नगर प्रमुख खडक बहादुर खड्काले खेल क्षेत्रमा गरिएको लगानी सफल हुँदै गएको बताउँदै प्रतियोगितामा प्रथम हुने खेलाड़ीका लागि कक्षा 12, 11 र 12 सम्म निशुल्क पठन पाठनको व्यवस्था गरिने प्रतिबद्धता दोहोर्याउनुभयो। नगर खेल विकास समितिका अध्यक्ष खत्रीले खेलाड़ी प्रशिक्षक विद्यालय अभिभावक र नगरवासीको साझा प्रयासबाट सफलता हासिल भएको बताउँदै यो जीत पाँचखोरीको गौरवको क्षण भएको प्रतिक्रिया दिनुभएको छ। यस वर्षको एसी परीक्षामा बर्दियाका 10 जना विद्यार्थीले 4 GPA प्राप्त गरेका छन्। ती मध्ये 3 जना सामुदायिक तथा 7 जना संस्थागत विद्यालयका विद्यार्थी

समाचार जीती है नारी का निरंतर मेहनत

نتیجہ نظر اصل میں دیکھتا

0: तेजी सफलताले विद्यालयकी नायकी समग्र पर्यटन क्षेत्रकै शैक्षिक क्षेत्रमा उत्साह थप्ने स्थानीय उत्तरके कहाइका अनुष्ठाहरू बुबा बैठिन बाँसेरी बिया
1: हामीले प्रदेश सरकारले आगामी समय कतिदेखि लागू हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री श्री नारायण आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। हाल मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 12 मन्त्रालय रहेको प्रदेशमा चालू खर्च घटाउने प्रशासनिक खर्च संरचना सुस्त बनाउने र कार्य सम्पादन प्रथा कार्य बनाउने उद्देश्यले मन्त्रालयको संख्या घटाउन लागेको उहाँले जानकारी दिनुभएको छ। मुख्यमन्त्री आचार्यले असार 15 बीस गते भित्र मन्त्रालय अन्तर्गतका निर्देश पारेर कार्यालयहरूको समायोजन प्रक्रिया टुङ्ग्याएर नयाँ संरचना अनुसार काम अघि बढाइने जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट जेठ 20 गते भित्र इन्ट्री गराइसक्न निर्देशन दिँदै बजेट यथार्थपरक कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी बनाउन आग्रह गर्नुभयो। कार्यान्वयन गर्न नसकिने योजना बजेटमा नराख्न निर्देशन दिँदै पुरानो दायित्व भुक्तानी र अधुरा आयोजना सम्पन्न गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। यातायात सेवा सहज बनाउन घरेलु कार्यालयबाटै सेवा प्रभाग प्रस्ताव तयार गर्न पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिनुभएको छ। विगत जिल्लाका नागरिकहरूलाई यातायात सेवा लिन समस्या रहेको भन्दै सेवा पहुँच विस्तारमा जोड दिनुभयो। बैठकमा विभिन्न मन्त्री सचिव तथा प्रदेश योजना आयोगका पदाधिकारीहरूले बजेटको प्राथमिकता खानेपानी आयोजना जलस्रोत व्यवस्थापन मानव पनि सन्तुल द्वन्द न्यूनीकरण सूचना प्रविधि मार्फत सेवा प्रभाव तथा स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन लगायत विषयमा सुझाव प्रस्तुत गरेको दाङबाट सहकर्मी ओम प्रकाश गुप्ता खबर पठाउनु भएको छ। प्रतिपक्षीय दलहरूले नीति तथा कार्यक्रममाथिको जवाबका लागि प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। सभामुख दुर प्रसाद अर्यालले बुधबारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गर्नुभएको हो। सभामुख अर्यालले कार्यसूचीको क्रम संख्या 1-5 सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराउनुभयो। राष्ट्रपतिद्वारा प्रस्तुत आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत गर्न उक्त प्रस्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाब दिनका लागि आज 31 समय निर्धारण गरिएको छ। सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली 2079 नियम 38 नियम 1 2083 साल वैशाख 31 लागि सो कार्यतालिका तय गरेको हो। हामी समाचारको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुहि समाचारका मुख्य शीर्षक पुनः एकपटक बाँसबडी बहुमुखी क्याम्पस निर्वाचन कार्यक्रम निश्चितका लागि स्थगित। बाँसबडी बहुमुखी क्याम्पसको 17 वार्षिक सभा तथा 7 चुनावी सभा उद्घाटन 52 पदक सहित बाँसबडी राष्ट्रपति रनिङ स्केलको जिल्ला च्याम्पियन बर्तियामा एसीका 10 विद्यार्थीले ल्याए चार जिते लुम्बिनीमा मन्त्रालय संख्या घटाइने कार्यमुखी बजेट बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन र प्रतिनिधि सभाको हिजो स्थगित बैठक आज बस्दै बिहान 7 समाचार यति नै बेलुकी 5 मौसम बुलेटिन लिएर आउने नै छ। तबसम्मका लागि प्राविधिक साथी

Зайнәтем бар, дус бар. Сезгә дәрт бар.

समय हो। लागू पदार्थ को यत्तिको प्रयोगले पनि गैस मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनावमै खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य।

सट्टपरी धूम्रपान मदिरामा चेन्टुन रही तनावभन नियन्त्रण गरी आज पीडले काहीँ जीवन अत्रा निशानाहरू पछि बाँचे स्वस्थ जीवन अप्नाई रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यले बर्दियासी जनहितको जारी सन्देश

সদস্য ছিল

ছাত্র

0: आउँछ नि फलफुल खाए हो स्कुलको छोरी जोयार भनेन जुत्ता लगाए
1: क्लास इन्टरनेसनल नेपाल वातावरणीय विशिष्ट समूह बी ग्रुप की साझेदारीमा भदिया जिल्लामा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितकै लागि जारी सन्देश.
2: सबै किसिमका

Thank you.

থাকে অধর্ম, সবকিছু করা যায় না, তো তার

0: चिंता
1: नहीं।

0: chị kiểu làm sao?
1: Thank you.

0: सम्बन्ध जबरजस्ती गराएको हो। कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई देशको मञ्जुरीमा लिएर यौन सम्बन्ध राख्यो भने यो जबरजस्ती गरिने हुन्छ, यसको कारणले दण्डनीय छ।
1: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य सेवाहरू सुरु गरौँ। 6 महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य।
2: रेडियो कार्यक्रम स्वास्थ्य कार्यक्रम बढ्दै द्वारा छ।

0: ஆக்சிடேஷ சமகட்ட பிரணவம் திருநாசினும்
1: ஆசிரியர்

0: Sanjay Sandis. हामी गरेको पछिल्लो पटक खाना छ महिना पछि अनि बारे सुरु गरौँ अन्ना केराकुडी साग सब्जी सहितको पछिल्लो पटक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ पुरै खाना सँगसँगै दुई वर्षसम्म यसको काम जारी राखौँ।
1: रेडियो सहकारीमा स्वास्थ्य कार्यले प्रक्रिया गर्न जनै सन्देश

I'm going to go to the hospital.

पानी पर जाकरको हावा बाटलिया बहुत सुखाको धरतीबाट साजुको पटेलिया।

Thank you.

Thank you.

मैं एक पटक सेवा करते हैं, उनका अवश्य दिन धन्यवाद।

समाधान लागू पदार्थ होइन।

Gracias.

我是不是得了金什么奖？

Thank you.

0: poi fare la domanda, ok? Insomma, ma se siete un po'
1: Thank you.

जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आम्दानी र

हमने जो सीखा बिना छ भने भरोसा छ सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्स छ।

Thank you.

0: अस्पताल एक प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँधिने, नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल अस्पताल प्रणाली
2: जानकारी नियन्त्रणका लागि डिभिजन कार्यालय कार्यक्रम।

0: निर्माण गर्ने समय हो। लागू पदार्थको एक पदको प्रयोगले पनि ल्याब मानसिक समस्यालाई पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
0: तर भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन

Thank you.

रासायनिक विषयको प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई सिङ्गटा लाग्ने, टाउको दुख्ने, मुचा पर्ने, थकान महसुस हुने र होस लाउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको साथ जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

Thank you.

四面八方的小河，突然分开一个小地方。

0: संस्था लिइसकेपछि तोकिएको स्टाफ बमोजिम कर्जा भुक्तानी गर्नु दैनिक कानुनी र नैतिक दायित्व हो।
1: यदि वित्तीय सम्बन्धी तपाईँको केही गुनासो छ भने

0: भनिन्छ मानसिक समस्या पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तर मैले कुरा कुरा गरौँ समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट पाला बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो गुरुबाब

Thank you.

Thank you.

Yes.

0: ہے تمہارا سنسار سب بجے کمار سونے سو اپنا سواگت پاس سکری اپنے سنگاؤں ریڈیو پرباب ایف ایم پر دیا سے اتپادت ہمارا سندیش پر دیا گرس ساتھی ایف ایم راجا پور پاکی کا ریڈیو پر بود ایف ایم بول پور کو ریڈیو خاتم آلوم جان کی گاؤں پالی کا باہر مسجد پرسان پرسارن کی جبا ہمارا سندیش کا پرکاری مکر مکر سمجھا تصیر شکم سے کھیل کود مات جبا پورتن کھلاری و ایسی موت کشتا پیتا لکھنا پاس کوئی نگر پاکی کا سے پاکی سامان بار مانی کا بول پر اپنے کھل کرا کر بحیر
1: جنپن کاریہ میں
0: सुनिश्चितता दिगोपना पालिका कुसुनाकै जिल्ला हाल आयोजित कार्यक्रम नगर प्रमुख छविलाल थारू पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दैका कार्यक्रम अल्ठी नगर प्रमुख थारू पालिकाको स्वास्थ्य र सुरक्षामा पालिका पहिला प्राथमिकतामा ठहरमा पत्रबाट पूर्ण खोप सुनिश्चितता अभियान सफलता हासिल हुने प्रति ऐना दिनमा स्वास्थ्य क्षेत्र सुधारका कार्यक्रममा निरन्तरता आगत बिना जानकारी दिला उसैका नगर उप प्रमुख रत्न कुमारी पाण्डे पूर्ण खोप अभियान सफल बनाए महिला स्वास्थ्य स्वयं सेविका हो स्वास्थ्य कर्मीगणका भूमिका महत्वपूर्ण पटेली कार्यक्रममा स्वास्थ्य कार्यालय भर्तियाको प्रमुख नारायण प्रसाद चौधरी खोप कार्यक्रम बाल मृत्यु दर घटेनाका सन्दर्भ प्रतिरोधात्मक क्षमता वृद्धि भएको रूपमा क्षमता बढिना बताइबाट उसैका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेल पालिका पितकै भारत वडामा नगर बाल पालिका राष्ट्रिय खोप तालिका अनुसार पन्ध्र महिनाभित्र पाइपना सबको खोप प्राप्त तलब सुनिश्चित गरेका छ पालिकामा पूर्ण खोप सुनिश्चितता घोषणा गरिरहेको छ बाट उहाँका अनुसार प्रत्येक वर्ष जन्मे बालबालिका नियमित रूपमा खोप पैदल निपैदल अनुगमन गरेर पूर्ण खोप सुनिश्चितता कायम गरिन
1: कुमार चौधरी आजकल सर्ना रोगमा सिके निसन्ना रोगका बेहमेन बहतिरबाट निसन्ना रोगमा सि पाँच समय मानसिक स्वास्थ्य समस्या दिनतिर बहतिरपछि समयमा यी रोगका पहिचान तथा उपचारिक समस्या न्यूनीकरणका लागि बास्कुटी नगर अस्पतालमा निशुल्क मानसिक स्वास्थ्य राशिले सञ्चालन गरिएका
2: हाम्रो समाजमा शारीरिक स्वास्थ्य समस्या जस्ता मानसिक समस्या दिन प्रतिदिन बढ्दैका अब सशस्त्र गङ्गा वैदेशिक पुरस्कार आर्थिक सामाजिक लगायत लैङ्गिक कारणले मानसिक रोग सम्पूर्ण क्रमहरूका यी समस्यामा मात्र चल्दैका पाँचपरी नगर अस्पतालमा मानसिक स्वास्थ्य क्षेत्र सञ्चालन गर्दै
3: संचालन करने पर बैठा नगर अस्पताल प्रवक्ता राजकुमार शर्मा।

सरकार विज्ञान प्रविधि तथा नव प्रवर्तन मंत्रालय गठन
कर्णाली कार्यक्रममा स्वागत गर्दै मन्त्रालयको नाममा अनुसन्धान शब्द थप सुझाव दिनुबाट हमार सन्देश कार्यक्रम 7 बजे नेपाली भाषा हमार सन्देश नेपालीमाथि समग्र समाचार क्षेत्र सबको सँगै आउँदा कार्तिक सुन्द्रिय गौरी शङ्कर केन्द्र मानोज सँगै भूषण र अरुण कुमार कविता हेतु जय प्रभावी जय प्रभाव

Thank you.

Thank you.

Thank you.

0: direktur terhadap divisi lantuan selain dari pelatihan kronologi.
1: वनस्पतिको वन्यजन्तु संरक्षणले गर्दा मानव जाति जीवन सम्भव देख्ने हामीलाई पर्छ यहाँ संरक्षणमा हाम्रा सब पुगे ड्युटी
0: पछि हाम्रो सम्पत्ति आजादीका कारण चयन भवन पुग्न सक्छ उनीहरूसम्म आजादी नियन्त्रण गर्न हाम्रा सबको दायित्व कर्तव्य हो
1: आजादीमा चाहिँ बन्नुको कसी त बचेन
0: हाम्रो सबको आफ्नो बल क्षेत्रमा आउने रेखा भएन सुक्खा समय भएन आज
1: सामुदायिक

چاہیے نہیں رہا

मलाई एक पटक सेवा गर्ने मौका अवश्य दिनु होला हस्।

سلم عليك من

0: हजुर यसको छुट्टमा जानुहोस्। यदि तथा कार्यक्रम सरकारको मात्र होइन राष्ट्रको साझा दस्तावेज यसको उत्कृष्टता हामी सबैको चाहना त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
1: नेकपाका सांसद वर्षमान पुलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र किसान समाजमा नसोचेको टिप्पणी गर्नुभयो। वहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
2: यस्तै स्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त भाषा जनताका आकांक्षा युवा र नवयुवाहरूको भावना पोख्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी भाषापत्र स्वयंपूर्ण कार्ययोजना र स्वयंपूर्ण नै नीति कार्यक्रम विस्तार गर्नेता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ र विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
1: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट थाहा दिन नसकेको दावी गर्नुभयो।
3: त्यसपछि पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने र खाता छैन नै यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो त्यस्तो केही देखिन्न। सरकारले वर्मिटीको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुझावहरू चाहिँ पहिलो पठाइकोमा राखेको छ। सर्वसाधारण जनताको जनताले सबै निकै चासो प्रसार हेरिरहेको कसरी आउँछ यो पनि कसरी आउँछ यो नीतिका कार्यक्रम
1: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री सोनी मोदीले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूजा नपाउँछसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाडा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी बाहकका रूपमा ल्याउन लागिएको सरकारले जनाएको छ।

प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता कृषक विकास समिति आयोजनाका निर्देशक मसर काजी महर्जनले सिआइएनसँग बताउनुभयो।

बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको सार प्रसारमा रोक लगाएको थियो।

प्रस्तावमा नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने पनि अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मृत्यु तथा दोष प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि

0: तीन दुई रनले हराएको छ। वेस्टले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
1: समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या,
2: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो नागरिक पहिचान रहेको हुनाले चाहिँ हामी पनि आफ्नो जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
1: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल रिपोर्ट सँगै संसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध
3: राजीको कुरा त ठिकै हो, तर भाजी अवसर चलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ, यसलाई प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि

0: అధికారి సత్యస్థితి అని మరి వారం ప్రథమ
1: స్థానిక సరకారీ

सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो संसद। नमस्कार, संवाद श्रृंखला हेलो संसदमा तपाईँलाई हार्दिक स्वागत छ। म ओम प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो संसदमा नेपालका प्रमुख उष्णचेतक युवराज दिवालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ। अहिलेको संसदमा यो चाहिँ गतिविधिहरू देखिरहेको छ। हिजो बैठकपछि हामीले जुन स्थिति त्यहाँ देखाउन निरस भयो त्यो चाहिँ वर्तमान सुविधाको नेतृत्व

विश्वास त्यसो आवश्यक परेमा औषधि अस्पताल बाँसगरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।

I'm not sure if I'm going to be able to do that.

45 मिनट के बाद 8 मिनट बीबीसी नेपाली सेवा।

भएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि निश्चय पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन रोक्सन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन रोक्सनको भनाई, आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको रात्रिभोजमा चिनिया राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धीहरूलाई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनिया राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील भएको

सँग बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसरी युद्ध चलिरहन पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने पत्याङ्कले चीनीय सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले जिताएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट डरिरहेका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हत्या अपराधी सैनिकले लिएर हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको घर न्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रुआर डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 90 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख डालेर र

सरकारी उपयोग पनि पुगेको छैन।

ఉపభోక్త వికాస్ కానీ భారత్

by Chancellor Donald Trump. BBC Dinan Hanraja reported Asok Dahalbata. Trump received his Vietnam related sharing of Akibarna Samati by the Japan with the state that is Samati, Nirantar Japan is on the Karikasan. White House Kamsa, Dulinita, Babisham, the Japan Saman Nakarai, Yuta Saman to Estapan Agana, Samamat Vagasan. White House Great Deepak Sibit Arctic Sakari Economy, the American Company Ruku, Sinia Bazarna, Paris Bistar and the Jama, Sulfur Vaiku, Zanaikasa. अमेरिकी उद्योगमा चिनी आमदानी रिटर्न्स पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खास उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनी राष्ट्रपतिले हुर्मुज जलमार्गमा चिनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा सुन्ने चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियनलाई आगामी सेप्टेम्बर 24 का लागि

Yeah.

0: quantum wisdom अर्थात विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा खेलकुदका लागि प्रस्तुत सन्देश अब वर्षा गर्न थाल्यो यसको कारणले त झाडा पखाला मैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले तिमीले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
1: होइन छोरी यो शुद्धिकरण भएको चाहिँ के रहेछ

0: परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हजुर,

I'm not sure if you're going to be able to do that.

Thank you.

કારણે વર્ગ્યા દરેક પોતાની સાથે